0: Radio.
1: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
2: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
3: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
2: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
3: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
2: फर्स्ट चॉइस
3: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
2: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
3: 01274317644।
4: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
5: Sheffield Mela CIC presents DeciFest Sheffield Mela 2026. Join us at Firth Park, Sheffield on Sunday, 2nd of August from 12 to 8 p.m. A family fun day for the whole family with fun fair, food stalls and Mela shopping. Featuring live performances from Lamba Hussainpuri, H. Dami, Ramit Sandhu, Summer Blake and much, much more. Sunday, 2nd of August at Firth Park, Sheffield. We'll see you there.
3: आओ असल सोने के जेवरात के लिए दुबई चलें।
6: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
3: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
6: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
3: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
6: 30 वेटले हिल ब्रेडफोर्ड BD8 8NG, फोन 01274477257। दुबई ज्वेलर्स,
3: व्हाइट एबी रोड पर धमाके पे धमाका। पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ शोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD8 8JL। बुखारी, पसंद आपकी और हमारी बुखारी।
7: दूल्हे का सेहरा सुहाना लगता है।
6: अरे दूल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दूल्हे को शहजादा बना दे।
3: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD8 8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड।
6: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
3: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
6: खूबसूरत कारपेट्स, लेमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
8: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
3: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
8: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
3: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए, ओपन 7 डेज। पल्स, सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
9: क्या आपकी आवाज खूबसूरत है? क्या आप में बोलने की जरूरत है? अगर ऐसी ही सूरत है तो ब्रेडफोर्ड एशियन रेडियो को आपकी जरूरत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए और अपनी आवाज सुनने वालों के दिलों तक पहुंचाइए और खुद को रेडियो स्टार बनाइए। याद रखिए, अगर आपको बड़ी बड़ी छोड़ने की आदत है तो ये आपके कल के बड़ा ब्रॉडकास्टर बनने की जमानत है। आज ही स्टूडियो नंबर 01274306677 पर कॉल कीजिए। Bradford Asian Radio.
5: Call the studio now, 01274 306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier.
0: موجود سامعین کرام، سماعت فرما رہے ہیں آپ اس وقت بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، آن لائن بھی یہ نشریات سنی جا رہی ہیں، ساتھ ہی ساتھ آپ اپنے اسمارٹ فون کے ذریعے ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں ہمارے اسمارٹ ایپ کے ذریعے، آپ فون پر ڈاؤن لوڈ کر لیجئے، فری آف کاسٹ ہے اور آپ ہماری نشریات سے لطف اندوز ہوں۔ آپ سے مخاطب ہے اس وقت آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ چودھری رخسار صاحب، آپ پھر پروگرام میں شامل ہوئے، بہت شکریہ تہ دل سے آپ کے، مشکور و ممنون، بہت نوازش آپ کی، پروگرام کو بغور سنتے ہیں، بغور و خوص سنتے ہیں، بڑے شوق سے سنتے ہیں، اور آپ کی دعاؤں، آپ کے خلوص کے تہ دل سے ہم مشکور و ممنون ہیں۔ آنے والا خوبصورت سا گیت جو ہے وہ آپ کے نام ہم ضرور کریں گے، اور ایک خوبصورت سی غزل ہے وہ آپ کے نام کرتے ہیں ہم سننے والوں کے سب کے نام، امجد اسلام امجد کی لکھی ہوئی ہے، کہتے ہیں کہنے کو میرا اس سے کوئی واسطہ نہیں، کہنے کو میرا اس سے کوئی واسطہ نہیں امجد، مگر وہ شخص مجھے بھولتا نہیں، ڈرتا ہوں آنکھ کھولوں تو منظر بدل نہ جائے، ڈرتا ہوں آنکھ کھولوں تو منظر بدل نہ جائے، میں جاگ تو رہا ہوں مگر جاگتا نہیں، آشفتگی سے اس کی اسے بے وفا نہ جان، آشفتگی سے اس کی اسے بے وفا نہ جان، عادت کی بات اور ہے دل کا برا نہیں، صاحب نظر سے کرتا ہے پتھر بھی گفتگو، صاحب نظر سے کرتا ہے پتھر بھی گفتگو، نہ جنس کے حضور زبان کھولتا نہیں، تنہا اداس چاند کو سمجھو نہ بے خبر، ہر بات سن رہا ہے مگر بولتا نہیں، خاموش رت جگوں کا دھواں تھا چہار سو نکلا کب آفتاب مجھے تو پتا نہیں، امجد وہ آنکھیں جھیل سی گہری تو ہیں مگر ان میں کوئی بھی عکس میرے نام کا نہیں، کہنے کو میرا اس سے کوئی واسطہ نہیں امجد، مگر وہ شخص مجھے بھولتا نہیں، ڈرتا ہوں آنکھ کھولوں تو منظر بدل نہ جائے، میں جاگ تو رہا ہوں مگر جاگتا نہیں۔ اسی لیے سامعین کرام کہا جاتا ہے نا کہ سوتے کو جگانا آسان، جاگتے کو کون جگائے، اگر وہ شخص مجھے بھولتا نہیں، ڈرتا ہوں آنکھ کھولوں تو منظر بدل نہ جائے، میں جاگ تو رہا ہوں مگر جاگتا نہیں۔ اسی لیے سامعین کرام کہا جاتا ہے نا کہ سوتے کو

0: اور دوستو آپ سن رہے ہیں غزل اس نے چھیڑی. جیسا کہ ہم نے آپ کو بتایا کہ ہماری محترم پیاری سی بٹیا سروش خالد کراچی سے ہمارے ہمراہ موجود ہیں. ہم انہیں دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں اور ان کے غم میں برابر کے شریک ہیں کہ انہوں نے ایک ناگہانی حادثے کی صورت میں ابھی اپنی عزیز از جان والدہ گرامی اور قریب ترین دوست, یہ 2-in-1 رشتہ تھا ان کا اپنی امی جان سے, اور آپ سب احباب بھی جانتے ہیں اور ان کے نام سے واقف ہیں, ہماری پیاری سی بہنا شاہینہ زری صاحبہ, جو چند ہفتے پہلے حادثاتی طور پر یہ دنیا چھوڑ کر چلی گئیں. یہ ان کی صاحبزادی ہیں سروش خالد. اس دعا کے ساتھ کہ اللہ تعالیٰ شاہینہ زری صاحبہ کے درجات کو بلند فرمائے, جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے, مغفرت فرمائے, اور تمام لواحقین کو, پیاری پیاری بچیوں کو, بیٹیوں کو صبر جمیل عطا فرمائے. میں اپنے تمام سننے والوں سے ایک مرتبہ آج پھر درخواست کروں گا کہ آپ سب ہماری پیاری سی بہنا اور خوبصورت لسنر شاہینہ زری کے لیے ہاتھ اٹھائیے اور ان کی مغفرت کی دعا فرمائیے. رہی بات میرے ہاتھ سے کی, تو میں آپ سب کا فردن تو شکریہ ادا نہیں کر سکتا, بس اللہ تعالیٰ نے میری جان بچائی ہے اور یہ سب آپ کی دعاؤں سے ہے. آپ کے پیغامات, آپ کے فون اس بات کی گواہی دے رہے ہیں کہ آپ کس قدر محبت مجھ سے کرتے ہیں. سو فردن آپ سب کا شکریہ ادا کرنا ممکن نہیں ہے, بس اس کا شکر ادا کر رہا ہوں جس نے میری جان بچائی 10 سیکنڈ کے ڈفرینس سے. اللہ تعالیٰ آپ سب کو قائم و دائم رکھے اور آپ کی یہ محبت مجھ سے یوں ہی قائم و دائم رہے.
1: And online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: लीड रोड फेस्टिवल 2026 मेला 15 और 16 अगस्त को एक बार फिर मोर पार्क किलिंगा रोड ब्रेडफोर्ड में, जहां पहली बार किंग ऑफ भंगड़ा इब्राहिम हक अपने गानों से आपके दिलों को धड़काएंगे. फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ. एक खूबसूरत डे आउट आप सबके लिए. सैटरडे एंड संडे 15th and 16th of August 2026 लीड रोड फेस्टिवल.
1: ब्रेडफोर्ड एशियन रेडियो, द ऑफिशियल मीडिया पार्टनर ऑफ दिस ईयर्स ब्रेडफोर्ड मेला.
7: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ शोर. होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक. आटा, चावल, दालें, मसाला जात, रोजाना ताज़ा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे. फैमिली माहौल में एक ही छत तले हर शय मिले. बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से. बुखारी सुपर स्टोर, नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड, ब्रेडफोर्ड, BD88JL. बुखारी, पसंद आपकी और हमारी बुखारी.
8: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका.
9: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का.
8: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंटीपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
9: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं.
8: फर्स्ट चॉइस
9: 106 लिस्टर हिल्स ब्रेडफोर्ड, BD71JL.
8: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
9: 01274317644.
10: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर.
9: दुल्हन वो जो पिया मन भाए,
4: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
9: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
4: बालियां अंगूठियां और हार,
9: जो दुल्हन करे सिंगार,
4: आज ही मामू काके की दुकान,
9: खालिस सोने की पहचान,
4: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
9: और दुल्हन के चर्चे घर घर पहुंचाइए,
4: आपकी शान
9: हमारी आन,
4: क्वालिटी की पहचान,
9: पाकिस्तान ज्वेलर्स, 1 डुकवत लेन ब्रेडफोर्ड, PD95ER 01274491442,
4: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
10: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
4: सोफी ज्वेलर्स?
10: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ,
4: सोफी ज्वेलर्स, 121 ऑकलैंड, BD94QU 01274056014, सोफी ज्वेलर्स।
1: To become a radio presenter, please call the studio 01274 306677. Bradford Asian Radio.
11: Looking to start driving or building a strong career with Safeway Rider? You can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
4: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
9: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स,
4: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।